0: ज्ञान प्रसार में आपका स्टूडियो में तशरीफ लाने के लिए और इतनी उम्दा मालूमात बताने के लिए बहुत बहुत शुक्रिया।
1: शुक्रिया नईम साहब आपको और सभी सुनने वालों को। मैं शुक्रगुजार रहूंगा आप सभी का कि आप साइंस फिक्शन और साइंस की फिल्में देखेंगे।
0: बहुत बहुत शुक्रिया। तो सामिन ये था आज का साइंसनामा। अगले प्रोग्राम में आपसे फिर होगी मुलाकात किसी नए मौजू के साथ। अपने मेजबान नईम को दीजिए इजाजत।
2: अभी आप निमेश कपूर की गुफ्तगू सुन रहे थे, उनसे महवे गुफ्तगू थे नईमुद्दीन। सामईन यकीनन आप इस गुफ्तगू से महजूज हुए होंगे और आपकी मालूमात में इजाफा भी हुआ होगा। आइए प्रोग्राम के आखिर में आपको सुनवाते हैं जहान रंगबू उन्वान से ये मालूमती तकरीर। मुकर्रर है जनाब इकबाल मुहीउद्दीन, तो लीजिए समाप्त कीजिए।
3: उर्दू जबान के एक मशहूर शायर अल्लामा इकबाल ने अपने शेर में ये पूछा है कि हमदमे दरीना कैसा है जहान रंग बू। इसका जवाब यह है कि ले सांस भी आहिस्ता कि नाजुक है बहुत काम आफाक की इस कार गहे शीशा गरी का। कुदरत ने कायनात के हर शय को बहुत खूबसूरती और नरकत से बनाया है, जिसको जरा भी छेड़ने से सारा निज़ाम दरहम बरहम हो सकता है और कायनात की कुदरती खूबसूरती और रंग बू को काफ़ी हद तक मुतासर हो सकती है। दरअसल कायनात की खूबसूरती और उसका रंग बू दिल को मोह लेने वाली शय है, जिसमें 8 सैारे निज़ाम कुदरत के तहत एक मखसूस उसूल के मुताबिक अपने अपने मदार में गर्दिश कर रहे हैं। इन सैारों में हरे नीले पीले और भूरे रंगों से सजी नहायत खूबसूरत हमारी ज़मीन उछाली हुई गेंद की मानंद खला में मुअल्लक़ है और अपने महवर पर घूम रही है। चांद सूरज और दिगर सैारे भी गोल हैं, वो भी अपने अपने महवर पर गर्दिश कर रहे हैं। ज़मीन की तख्लीक के बारे में इस्लामी नज़रिया मुफस्सिरों ने सूरह फलक में एक बहुत बड़े धमाके यानी बिग बैंग की निशानदेही से की है, जिसके नतीजे में कायनात वजूद में आई। साइंस भी यही मानती है। माहिरीन जोग्राफिया जब हमारे इस खूबसूरत सैारे के मुतालिक तहकीक करते हैं तो हवा के इस गलाफ को नज़रअंदाज नहीं कर सकते जो कुर्रे अर्ज़ को ढके हुए है। हवा का यही गलाफ जो ज़मीन को पूरी तरह लपेटे हुए है कुर्रे बाद या एटमोसफियर कहलाता है। ये दरअसल कई किस्मों की गैसों का आमेजा है। ये गैस ठोस ज़मीन पर कशीर सख्त ग्रेविटेशन की वजह से कायम रहती है। यह कुर्रे बाद दरअसल हमारी ज़मीन का ही एक हिस्सा है। ज़मीन के चारों तरफ नहायत खूबसूरत नीले रंग के पानी की चादर भी है, जो इस सैारे को दूसरे सैारों पर फोकियत बख्शती है। इसीलिए कुर्रे अर्ज़ को नीला सैारा भी कहते हैं, जो खला से देखने पर बेहद खूबसूरत दिखाई देता है। कुर्रे अर्ज़ को कुदरत की सनाई ने नहायत ही दिलकश और खूबसूरत बनाया है। ज़मीन पर मौजूद दरिया, समुंदर, पहाड़, झीलें, मादनियात, सब्ज़ार, फल फूल और ज़मीन के इर्द गिर्द मौजूद हवाई गलाफ सब मिलकर माहौल को तशकील देते हैं। अल्लाह ताला ने कुर्रे अर्ज़ पर इब्तिदा से ही एक इंतहाई मुतवाजन माहौल पैदा किया है, ताकि उस पर बसने वाले इंसान आराम और आसाइश की ज़िंदगी बसर कर सकें। लेकिन दुनिया की आबादी में इजाफे के साथ साथ इंसान ने अपनी फहम फरासत को बरूए कार लाते हुए मजीद आसाइशों की खातिर बेशुमार नई नई ईजादात की। इन नई ईजादात से सनअती मैदान में तो इनकलाबी तब्दीलियाँ रूनुमा हुई, लेकिन कुर्रे अर्ज़ के कुदरती माहौल का तवाज़ुन बिगड़ना शुरू हो गया। मौजूदा दौर जो इंसानी खुशहाली और तरक्की का दौर समझा जाता है, माहौलियाती आलूदगी के इंतहाई संगीन मसले से दोचार है। माहौलियाती आलूदगी के मुख्तलिफ अकसाम हैं, फ़िज़ाई आलूदगी, आबी आलूदगी और ज़मीनी आलूदगी, जिनसे माहौल को खतरा दरपेश हैं। इनमें सबसे ज़्यादा असर अंदाज होने वाली फ़िज़ाई आलूदगी है। ज़मीन चारों तरफ से मुख्तलिफ गैसों के एक दबीस पर्दे में घिरी हुई है, जो कि सूरज से निकलने वाली रोशनी और हरारत को तो ज़मीन पर गुजरने देती है, लेकिन उससे निकलने वाली चंद मुज़िर शुआओं को जज्ब करके जानदारों और नबातात को उनके मोहलिक असरात से महफूज रखती है। कुर्रे हवाई ज़मीन पर हरारत का तवाज़ुन बरकरार रखने में भी अहम किरदार अदा करता है। फिज़ा में मौजूद खुश्क और साफ हवा बहुत सी गैसों का मरकब है। उनमें से कुछ तो बहुत ज़्यादा मकदार में है, ऑक्सीजन और नाइट्रोजन बहुत कलील मकदार में पाई जाती हैं, जिनमें आबी बुखारात, आर्गन, कार्बन डाइऑक्साइड शामिल हैं। इनके अलावा फिज़ा में कुदरती तौर पर चंद मुज़िर गैसें मसलन सल्फर डाइऑक्साइड, नाइट्रेट ऑक्साइड और कार्बन मोनोऑक्साइड वगैरह भी मौजूद होती हैं। लेकिन जब तक उनकी मकदार इतनी कलील रहे कि वो किसी जानदार या नबातात के लिए किसी खतरे का बास न बने, किसी किस्म का नुकसान का अंदेशा नहीं होता। लेकिन उसकी मकदार में इजाफा इंसान और माहौल दोनों के लिए नुकसान का बास बन सकता है। आज आलमी सतह पर माहौलियती निज़ाम में तब्दीलियाँ वाक़ हो रही हैं, जिनसे माहौल को खतरा दरपेश हैं। मौसम भी काफ़ी हद तक तब्दील हो रहे हैं, जिसका असर नुमाया है। यह माहौलियती तब्दीलियाँ खास तौर पर दर्जा हरारत में इजाफे की वजह से रूनुमा हो रही हैं। आबोहवा के नमूने में तब्दीली की एक अहम वजह आलमी हिद्दत या ग्लोबल वार्मिंग है। कुर्रे बाद में जब कार्बन डाइऑक्साइड, कार्बन मोनोऑक्साइड, मीथेन गैस वगैरह की ज्यादती हो जाती है, तो कुर्रे अर्ज़ की गर्मी को अपने अंदर भी जज्ब कर लेती हैं, वापस ज़मीन की तरफ भेज देती हैं। इस अमल को ग्रीन हाउस इफेक्ट भी कहा जाता है। इस अमल से कुर्रे अर्ज़ की आबोहवा बहुत गर्म हो जाती है, ऐसी सूरत को ग्लोबल वार्मिंग कहा जाता है। اس کا اثر یہ ہوتا ہے کہ قدرتی آب ہوا کے نمونے یا پیٹرن میں تبدیلی ہونے لگتی ہے، پہاڑوں پر جمی ہوئی برف اور گلیشیئر پگھلنے لگتے ہیں جس سے سمندری سطح میں اضافہ ہونے لگتا ہے، نتیجہ یہ ہوتا ہے کہ سیلاب آ جاتا ہے اور ساحلی علاقوں کے شہر ڈوبنے لگتے ہیں، وہاں کی انسانی و حیوانی آبادی بری طرح متاثر ہو جاتی ہے، گلوبل وارمنگ کے اثر سے بارش بہت زیادہ ہوتی ہے، بہت زیادہ بہتے ہوئے پانی کی مقدار سمندروں میں چلی جاتی ہے، صاف پانی پینے کی کمی ہو جاتی ہے، درجہ حرارت کے بڑھ جانے سے زراعت پر بہت برا اثر پڑتا ہے، 2 degrees درجہ حرارت بھی اگر بڑھ جائے تو ہیٹ بیلٹ کے تباہ ہونے کا خطرہ لاحق ہو جاتا ہے، درجہ حرارت کے بڑھنے سے کرۂ آباد کی مختلف تہوں پر بھی اثر پڑتا ہے، کیمیائی اثرات اور صنعتی آلودگی کے نتیجے میں آب ہوا کے نمونے میں تبدیلی کے آثار نظر آنے لگتے ہیں، کرۂ آباد کی اوزون تہ میں کیمیائی اجزاء نے چھید کر دیا ہے جسے سورج کی پیرا بیگنی شعائیں الٹرا وائلٹ ریڈیشن زمین پر آنے لگتی ہے، اس طرح کے درپیش خطرات سے ماحول بری طرح متاثر ہوتا ہے جسے انسانی زندگی کو خطرہ پیدا ہو جاتا ہے، زمین کے اوپر ہوا کی پرت میں غیر مطلوبہ تبدیلی جو گیسوں کے نکلنے کی وجہ سے ہوتی ہے پورے ماحول کو متاثر کرتی رہتی ہے، ایسی متاثر شدہ ماحولیات کو ماحول کی کثافت کہتے ہیں، ماحولیت کثافت حیوانی اور نباتاتی زندگی کو متاثر کرتی ہے، یہ ماحولیاتی کثافت 5 اجزاء سے پیدا ہوتی ہیں، کاربن مونو آکسائڈ، ہائیڈرو کاربن، نائٹروجن آکسائڈ، سلفر آکسائڈ اور پارٹیکولیٹس، ان کے علاوہ دوسری طرح کے اجزاء بھی ہوا میں پائے جاتے ہیں جن سے کثافت کے پھیلنے میں مدد ملتی ہے، 1960 کی دہائی میں ماحولیاتی کثافت کا مسئلہ ساری دنیا کے سامنے ایک بہت بڑا سوالی نشان بن کر کھڑا ہو گیا تھا، دنیا کی ترقی یافتہ ممالک نے سائنسی تجربات شروع کیے تاکہ ماحولیاتی کثافت کم سے کم کی جا سکے، لوگوں کی جان و مال کو کم سے کم نقصان پہنچے، ماحولیاتی آلودگی سے پیدا شدہ ناقابل تلافی نقصانات فطرت کے لیے ایک زبردست خطرہ بن گئے ہیں، عالمی ماحولیاتی کمیشن نے اپنی رپورٹ میں انکشاف کیا کہ ہر سال 6 million hectares پیداوار کے لائق زمین ناقص الاستعمال ریگستان میں تبدیل ہو رہی ہے، 11 million hectares جنگلات ہر سال ضائع ہو رہے ہیں، عمل تیزابیت یا ایسڈ پریسیپٹیشن کا براہ راست اثر زرخی زمینوں پر پڑ رہا ہے، عالمی درجہ حرارت میں بتدریج اضافہ ہو رہا ہے، گرین ہاؤس اثرات سے ساحلی علاقے زیر آب ہو رہے ہیں اور ملکی معیشت غرق آب ہو رہی ہے، متوازی زہریلی گیسوں کے اخراج سے حفاظتی اوزون کی پرت یعنی اوزون لیئر میں سوراخ واقع ہو چکا ہے جس کی وجہ سے جلدیاتی کینسر یا اسکن کینسر کے واقعات دن بدن بڑھتے جا رہے ہیں، آبی سلسلے خوراک یا اوشن فوڈ چین کا توازن بگڑ چکا ہے اور زمین دوز سطح آب یعنی انڈر گراؤنڈ واٹر ٹیبل میں مستقل کمی محسوس کی جا رہی ہے، اس طرح ہم دیکھتے ہیں کہ ماحول کو درپیش خطرات دن بدن بڑھتے ہی جا رہے ہیں جن کا تدارک جلد سے جلد کرنا ضروری ہے، صنعتی انقلاب کے بعد سے آب و ہوا کے نمونے پیٹرن میں بہت تبدیلیاں رونما ہوئیں، ماحولیاتی اور صنعتی آلودگی دنیا کے بڑے مسائل میں سے ایک ہے، بڑے شہروں اور صنعتی علاقوں میں بجلی پیدا کرنے والے کارخانوں کے آس پاس آلودگی کا مسئلہ زیادہ سنگین ہے، صنعتوں نے آلودگی کم کرنے کی طرف اب تو بہت لاپرواہی برتی ہے جس سے ہماری زندگی بہت متاثر ہوتی جا رہی ہے، کیونکہ انسانی صحت کے لیے صاف ماحول لازمی ہے، صنعتوں سے نکلنے والے دھوئیں، کاربن ڈائی آکسائڈ، سلفر ڈائی آکسائڈ، نائٹروجن آکسائڈ، نقصان دہ لوہے اور کیمیا کی وجہ سے فضا ناقص ہو کر آب ہوا کے پیٹرن پر اثر انداز ہوتی ہے، فضا میں بڑھتی ہوئی کاربن ڈائی آکسائڈ کی مقدار سے کرۂ ارض پر قدرتی گیس کا توازن بگڑ رہا ہے، یہی وجہ ہے اس کی زیادتی کی وجہ سے کرۂ ارض کی گرمی بڑھتی جا رہی ہے، اسے گرین ہاؤس افیکٹ کہا جاتا ہے، اگر اس طرح حرارت بڑھتی رہی تو آرکٹک اور انٹارکٹک کے عظیم قطع برف کی چٹانیں پگھلیں گی جس کے نتیجے میں سمندر کی آبی سطح بے انتہا بڑھ جائے گی، ساحلی شہروں کو اور ریاستوں کا وجود اکثر ختم ہونے کا خطرہ پیدا ہو جائے گا، صنعتوں سے خارج ہونے والے نقصان دہ گیسوں میں سلفر ڈائی آکسائڈ اور نائٹروجن آکسائڈ کی غیر ضروری زیادتی کی وجہ سے یہ مادے بارش سے مل کر تیزابی صورت اختیار کر لیتے ہیں جس سے پانی تیزابی ہو جاتا ہے، اسے تیزابی بارش بھی کہتے ہیں، ایسی بارش کی وجہ سے زمین کی قوت زرخیزی برباد ہو جاتی ہے، پیڑ پودوں کی فصلیں تباہ ہو جاتی ہیں، نہ صرف آبی وسائل مثلاً زمین سے پھوٹنے والے چشمے یہ متاثر ہوتے ہیں جن سے آبی زندگی پر برا اثر پڑتا ہے بلکہ اس کے سبب قدیم تعمیرات پر بھی برا اثر پڑتا ہے، عمارتیں کمزور پڑنے لگتی ہیں، آخرکار گر جاتی ہیں، اسے اسٹون کینسر کہتے ہیں، ماحول کو درپیش اس طرح کے خطرات بہت تکلیف دہ ہوتے ہیں جن کا فوری تدارک بہت ضروری ہے، صنعتی انقلاب کے بعد چین کا ایک تہائی حصہ تیزابی بارش سے بری طرح متاثر ہو رہا ہے، مگر وہاں کے مقامی سیاسی رہنما آب ہوا کے معیار کو برقرار رکھنے کی ناکام کوشش ہو گئے ہیں کیونکہ وہ صنعتی ترقیات میں مداخلت نہیں چاہتے، پچھلے برس چین کی فیکٹریوں نے 25.5 million tons سلفر آکسائڈ اگلا جن کے کیمیائی اثرات تیزابی بارش کے ذمہ دار ہیں، 2000 سے اب تک 27% فضائی کثافت وہاں کی فضا میں گھل گئی ہے جو تیزابی بارش پیدا کرتی رہتی ہے، اس کی وجہ سے وہاں کی مٹی اور کھانے کی اشیاء زیادہ آلود ہو رہی ہیں، ماحولیاتی آلودگی کا مطلب ہے بایو گیس کیمیکل سائیکل اور نیوٹرینٹ سائیکل کا قائم ہونا، ماحول میں سلفر ڈائی آکسائڈ کی مقدار زیادہ ہونے سے پیڑ پودے حیوانات متاثر ہوتے ہیں جن سے نائٹروجن اور فاسفورس کی زیادتی سے آکسیجن کو کم کرنے والی کاہی پیدا ہو جاتی ہے جسے مچھلیوں اور پانی کے دیگر جانداروں کے ختم ہونے کا اندیشہ ہوتا ہے، ہماری تیزی سے بڑھتی ہوئی آبادی اور تیزی سے بڑھتی ہوئی شہری زندگی گزارنے کی چاہت نے تو ہمیں بڑی بڑی صنعتیں، بڑے بڑے کارخانے، تیزی سے دوڑتی ہوئی موٹر گاڑیاں چھوٹے بڑے خوبصورت گھر فراہم کیے، مگر دوسری طرف ہماری شفاف فضا انسان کی پیدا کردہ چیزوں نے گیسوں کو زیادہ مقدار میں فضا میں جا ملایا اور ہماری فضا